अच्छा, ये उम्मीद करती हूँ खूबसूरत सा प्रोग्राम मैं जिसमें कोशिश कर रही हूँ, पूरी आशाकतर पूरी कोशिश कर रही हूँ, अकॉर्डिंग टू द वेदर जो है, नेचर जो है इतनी हमारे इर्द गिर्द हसीन और जमील रंगों में चहक रही महक रही है, फिर मैंने सोचा कि क्यों ना हम मैं ये देखूं कि हमारी नेचर जो है, हमारी फितरत जो है, कुदरत के इन असूलों के ऊपर काम करती है। हम क्यों बोरियत महसूस करते हैं, हम क्यों सैड हैं, हमारी खुशी का राज दिस एंड दैट, वो सारा अभी प्रोग्राम में हम करेंगे जनाब डिस्कस। इससे पहले हमारी वेबसाइट bradfordasianradio.co.uk जी, और हमारे स्टूडियो का टेलीफोन नंबर 01274306677 जी, हमें आप भी अपनी आरा खूबसूरत आरा दे सकते हैं, खूबसूरत सी फरमाइश कर सकते हैं, और अगर आप मुत्तफिक हैं हमारी ही खूबसूरत जो इस वक्त पैकेज है हमारे खूबसूरत पैकेज से, तो इट्स ऑलराइट, नो प्रॉब्लम, आप सुने। और उम्मीद करती हूँ कि कानून कुदरत के ये सेहत अफजा कानून जो है हम अपने ऊपर लागू करें तो कितने हम खुश रहें। खुशी इस बात को ही होगी कि जो नेचर हमें पैगाम देना चाहती है, नेचर इज फॉर एवर फॉर एवर, ये नोट करें बात। मौसम आते हैं जाते हैं, नेकेड हो जाते हैं ये जो दरख्त हैं, क्या ये स्ट्रॉन्ग वर्ड है, लेकिन ऐसा ही है हकीकत, बिल्कुल वो जिसे कहते हैं उनका वो पत्तों वाला लिबास, फूलों का वो सब कुछ उतर जाता है, लेकिन उन्हें पता है किसका इंतजार करते, बहार के आने का, बहार को बहार की तरह इंजॉय करते हैं। कानून ने कुदरत, क्या ख्याल है। और फूल जब खिलते हैं तो पूरी खूबसूरती के साथ, उनको परवाह नहीं है कि उनको किन किस मकासद के लिए इस्तेमाल किया जाएगा, कहाँ इस्तेमाल किया जाएगा, लोग इसको रौंदेंगे या लोग इसकी कदर करेंगे, वो रनाइयों के साथ ताबियानियों के साथ खड़े होते हैं। मिसाल आपको दी गई, एक कादावर तनावर दरख्त मजबूत जो है, स्ट्रांग घना है, देता है छाओ, इससे मुबर्रा हो कि उसके नीचे कौन बैठता है, कौन उसकी छाओ से लुत्फंदोज होता है कौन। लेकिन एक बात जरूर है, ये दरख्त भी उन मुअज्जज़ और बरगजीदा हस्तियों को जो इनके साए में बैठे खुशी महसूस करते हैं। ये फिर इस्लामी प्रोग्राम फिर जब होता है, और फिर वैसे अगर इसमें भी डिस्कस करने लगे तो बहुत तवील हो जाएगा प्रोग्राम। मैं चीदा चीदा पॉइंट्स लेके आपके गोश गुजार कर रही हूँ कि हम कैसे इस नेचर को अपने अंदर समो कर समेट कर खूबसूरतियों से लुत्फंदोज हो सकते हैं। बिल्कुल, और कांटेदार खारदार झाड़ियों का क्या मकसद है। सियाने कहते हैं कि तुम में मिठे होन तो गिद्दड़ उजाड़ा दे विच छोड़ जान। सोचिए, ये जो मिसालें होती थी ना, तो अल्लाह जन्नत नसीब करे मगफरत फरमाए हमारी वालदा की, तो हम कहते हैं कि ये इनका मकसद क्या है, हम चिढ़ जाए बच्चों, नहीं हमने नहीं ये सुननी बात क्या है। ऑनेस्टली कहते ना कि सियाणियां दा आख्या या क्या या ते औलियां दा खादा या बाद च असर कम करदा, यही तो गल समझानी है जी। ऐ अनमोल अजी खजाना, ओल्ड इज गोल्ड, क्या हम कदर करते हैं कैसे इन रिश्तों को। अल्लाह जी, मैं जब देखती हूँ इन सारी चीज़ों को, खुदाया तूने एक एक बात हमें समझा दी, इसके बाद भी हम ना शुक्री फाबी अलाई रब्बी गुमा तो कजीबन, कैसे किन नियमतों को, कैसे कानून कुदरत जो है हमें पैगाम दे रहा है, क्या ले रहे हैं हम, क्यों फिर भी अफसुरदा। और ये सोचना है हम सब के लिए, ये लम्हाए फिक्रिया है। ऐसे ऐसे मिसालें आगे बढ़ाते जाएंगे, जिंदगियों जिंदगी की रानाइयों की तरफ आए,
اور میرے پاس ایک صحت کے حوالے سے بات کی گئی کہ حفظان صحت کے اصول جو قدرت ہمیں نظام قدرت ہمیں سمجھاتی ہے کیا ہم اس کے اوپر عمل کرتے ہیں, کیسے کرتے ہیں, کیا کرنا ہے, کیوں کرنا ہے. عائشہ اختر کو اتنی ہی زبان دی گئی ہے جتنی کہ وہ بول سکتی ہے, مزید وہ آگے قدم نہیں بڑھا سکتی کہ آگے وہ کہتی خطرہ ہے. میں بڑی اچھی مثال دیتی ہوتی ہوں کہ ہم جب ڈرائیو کرتے ہیں تو ایک روڈ کے اوپر لکھا ہے نو انٹری. میں کہتی ہوں ہم پریکٹیکل لائف میں کیا کرتے ہیں, ہمیں پتا ہے کہ یہ نو انٹری کا سائن ہمارے رشتوں میں اور ارد گرد کے ماحول میں, پھر اتھے جا کے کیا میں لفظ بولوں, اڑنگا جو بھی ہے, آپ جاتے ہو اس سمت تو ڈینجر تو جو ہے اس کو سامنا کرنا پڑے گا. یہ کوئی میں ویسے مذاق کی بات نہیں کر رہی, اور اس لیے آپ خود بھی سوچیے. پھر ڈرائیو کرتے ہوئے ہمیں بڑے سے دیکھنا پڑتا ہے, کتنا الرٹ رہنا پڑتا ہے. آپ اور میں سوچو پریکٹیکل لائف میں کیا ایسا نہیں, کتنا کچھ احتیاط, سمجھ, عقل, وقت کو کیچ کرنا, جنریشن کو آگے لے کے جانا, دس اینڈ دیٹ. اگر ہم یہ سارا کچھ ٹو مچ ایک ہی گالپ جسے کہتے ہیں لکمے میں ہضم کرنا چاہیں گے تو ہضم نہیں کر پائیں. سلو اینڈ اسٹیڈی وینز دا ریس. سلو اینڈ اسٹیڈیلی ہم نے کیسے جانا ہے, کیا خیال ہے؟ ویسے مجھے اور اس لیے میں ایسا کچھ بن نہیں رہی ہوں, لیکن پھر مجھے یاد آ جاتی ہے اپنی بچپن کی, ہمارے کزنز ہوتے اور کہتے تو پلیز چھپ رہا اسکالر, تمہاری باتیں ہماری سمجھ میں نہیں آئیں گی. تو مجھے لیکن اچھا لگتا ہے کہ میں سمجھتی ہوں کہ یہ بہت حد تک ہمارا, یہاں پہ میں ایک پوائنٹ آپ کو بتانا چاہ رہی تھی, کمپنی ہماری کیسی ہے, ہمارے اچھے اساتذہ کرام ہیں, سب سے پہلے ہمارے پیرنٹس, ہمارے بردر سسٹرز, ان کی رسپیکٹ, بڑوں کو, بڑے کی جگہ چھوٹوں کو, یہ میں لے کے آ رہی تھی کہ ہم نے پریکٹیکل لائف میں ان چیزوں کو کیسے دیکھنا ہے, کیسے مد نظر رکھنا ہے. جناب میں اچھا یہاں پہ پھر بات وہی آ جاتی ہے جب میں پوئٹری سے مجھے بری طرح پیچھے کر دیا گیا کہ تم تو بہت سینسٹیو, تم بہت روتی ہو, نہیں تم اس میں تم بالکل اپنا آپ ختم, پوئٹری بند کرو. وہ کی کہتے ہیں پھر دوسرا, یہ تو شاعر نے ایسے کہا ہے, تم کیا کہتی ہو یہ بتاؤ. پھر ہاں یہ تو بات ہے, وہ سمجھانا یہ چاہتے تھے. اور مجھے بڑے, میں اللہ تعالیٰ کا شکر, میں اس لیے کہتی کمپنی اچھی رکھیں جو آپ کو گڈ ایڈوائس دیں. پروفیسرز, ٹیچرز بڑے بڑے اچھے ماشاء اللہ, پھر اسی طرح سے بڑی بڑی اچھی میری ماشاء اللہ فرینڈس, زیادہ تر الحمد للہ ٹیچرز پروفیسرز جو ہیں, نہیں میری آپ کو اتنی اچھی پوئٹری نہیں. آپ بتائیں آپ کیا پریکٹیکل لائف میں کرنا چاہتی ہیں, کیسے آگے بڑھیں گی. دیکھیں میں اس یہاں پہ کسی کو بھی جو ہے وہ بنا نہیں رہی ہوں ٹارگیٹ, یا کسی کو ڈی گریڈ کرنے کی کوشش کر رہی ہوں. میں ایک اپنی نیچر کے بارے میں کہ ہم, ہماری نیچر جو ہے وہ کس ٹائپ کی ہے, اور ہمیں مشورہ کیسا دیا جا رہا ہے, ہماری کمپنی کیسی ہے, وہ کیسے ہمیں, ہم سب ایک ایسی کمپنی کے مرہون منت ہوتے ہیں کہ جو واقعی ہمیں نکھار دیتی ہے, ہمارے اندر کے ٹیلنٹ کو لے کے آنا باہر, اپنے سکلز کو یوز کرنا. یہ فلسفی کی باتیں نہیں ہیں, فلسفی کی نہیں, یہ پریکٹیکل لائف ہے. آنیسٹلی اسپیکنگ اگر کہیں پہ کوئی مجھے کوئی اچھا کہے تو میں کہتی ہوں سب سے پہلے تو اللہ کی ذات ہے اس کا شکر, اور پھر اکارڈنگلی مجھے جن ہستیوں سے فیض ملتا ہے, آپ سب کو ملتا ہے, بلکہ آپ اگر لائک کر رہے ہیں, میں ہمیشہ سے کہتی ہوں گفتگو وہی لائک کرتا ہے جس کے اندر خود کے یہ کوالٹیز ہوتی ہیں, پھر وہ کوانٹٹی نہیں کوالٹی دیکھتے ہیں. یہ بھی میرے بہت ہی اچھے ٹیچر نے, وہ سمجھ گئے ہوئے اگر میرا پروگرام سن رہے ہیں, تو وہ ہمیشہ سے کہتے تھے کہ ہم نے کوالٹی کو دیکھنا ہے, کوانٹٹی کو نہیں دیکھنا. تو یہ جو چیزیں ہیں ان کو ہم
قانون قدرت کے تحت کیسے اپلائی کریں, خوش رہیں, آباد رہیں, شاد رہیں. میری ٹاپک جو ہے میرا اتنا سکیل نہ ہو جائے کہ آپ کہیں بس کرو بی بی. تو ایک خوبصورت سے سانگ کا سہارا لیتے سنتے ہیں اور پھر آپ کی فیورٹ گفتگو کو آگے بڑھاتے ہیں. کیا خیال ہے؟ ایک خوبصورت سے سانگ کا سہارا لیتے سنتے ہیں اور پھر آپ کی فیورٹ گفتگو کو آگے بڑھاتے ہیں. کیا

0: और दोस्तों आप सुन रहे हैं गजल उसने छेड़ी, मैं हूँ रिफत अब्बास। आपका हमारा साथ शाम 5 बजे तक है। मेहमानों की आमद का सिलसिला जारी है हमारी बर्थ की रौनक और इज्जत तौकीर बढ़ाने के लिए। हमारे हमराह मौजूद हैं जनाब शकील साहब, आप बर्नले से तशरीफ़ लाए हैं। अभी हमारे एक बड़े मोहतरम अदब के शहदाई हैं, उन्होंने मुझे फ़ोन किया और कहने लगे कि जो गीत आप बजा रहे हैं ये कुछ यूँ है, अगर तुम मिल जाओ जनानी छोड़ देंगे हम। हंस हंस के मेरा बुरा हाल हो गया और क्या देखिए दूध की कौड़ी लाए। अस्सलाम वालेकुम। अस्सलाम वालेकुम जनाब। मैं कह रहा हूँ कैसी दूर की, एक हमारे लिसनर ने बड़े खूबसूरत ऐसे लोग कह रहे थे अगर तुम मिल जाओ जनानी छोड़ देंगे हम।
1: जमाना कोई नहीं छोड़ता।
0: नहीं छोड़ता कोई नहीं।
1: जमाना ना जमाना छोड़ता हमें, ना हम वो नहीं कुछ छोड़ते हैं।
0: सही बात है, सही बात है।
1: तुम्हारा सुनने वाला की मैं तो अस्सलाम वालेकुम।
0: वालेकुम अस्सलाम।
1: इनमें खालिद सलीम एक साल सूफी अब्दुल करीम सारे जारे जिनके अली है, नवीद भाई हैं, यूब भाई हैं, चौधरी इकसाद साहब है, चौधरी मुजफ्फर साहब है, खालिद श्याम है, तारिक सुल्फी साहब, हाशमी आठ वाले, मनी परवेज, तसीफ अहमद, मजीद भाई, वसीम शाह, शफिया नकी साहब, शाह साहब, महबूब इलाही साहब को मैं अस्सलाम वालेकुम।
0: आपका मोहब्बत भरा सलाम आपके तमाम अहबाब तक पहुंचा।
1: शुक्रिया। तो एक खालिद महमूद जकी इनका नाम है, उनकी गजल है।
0: अता कीजिए, अता कीजिए।
1: तुझे पाकर भी जब कोई कमी महसूस होती है,
0: तुझे पाकर भी कोई कमी महसूस होती है,
1: तो फिर ये सांसें भी रुकती हुई, ये सांस भी रुकती हुई महसूस होती।
0: वाह वाह वाह वाह।
1: जो कहना ही नहीं उसका इशारा क्यों दिया जाए,
0: जो कहना ही नहीं उसका इशारा क्यों नहीं क्यों दिया जाए,
1: कैसी बात तो कुछ और ही महसूस होती है।
0: वाह वाह वाह वाह। कैसी बात तो कुछ और ही महसूस होती है।
1: शुक्रिया। पलट कर आ गए हो तुम तो क्यों आए नहीं लगते।
0: क्या खूबसूरत बात है, पलट कर आ गए हो तुम तो क्यों आए नहीं लगते।
1: पलट कर आ गए हो तो क्यों आए नहीं लगते, तुम्हारी आंख में क्यों गर्द सी महसूस होती।
0: वाह वाह वाह वाह, भाई वाह वाह, क्या तजवी है, क्या तजवी है, अता कीजिए।
1: पलट कर आ गए हो तुम तो क्यों आए नहीं लगते,
0: आहा,
1: तुम्हारी आंख में क्यों गर्द सी महसूस होती है।
0: वाह वाह वाह वाह वाह वाह वाह वाह।
1: वगरना बोझ है जिसको लिए फिरना है कांधे पर,
0: आहा,
1: वगरना बोझ है जिसको लिए फिरना है कांधे पर, करे महसूस तो ये जिंदगी महसूस होती है।
0: वाह वाह वाह वाह, भाई वाह वाह वाह वाह।
1: शजर वो भी जिसे सींचा हो अपने खून दे देकर,
0: आहा,
1: शजर वो भी जिसे सींचा हो अपना खून दे देकर,
0: आहा,
1: कभी उसकी भी छांव अजनबी महसूस होती है।
0: वाह वाह वाह वाह, भाई वाह वाह वाह वाह, आता कीजिए। शजर
1: शजर वो भी जिसे सींचा हो अपना खून दे देकर,
0: आहा,
1: कभी उसकी भी छांव अजनबी महसूस होती है।
0: भाई वाह वाह वाह वाह वाह वाह वाह वाह।
1: ये मेरे ख्वाब हैं जो साया करते हैं मेरे सर पर।
0: वाह वाह वाह, क्या मिश्रा है।
1: ये मेरे ख्वाब हैं जो साया करते हैं मेरे सर पर, मुझे तो माजते दोपहर में छांव सी महसूस होती है।
0: बहुत नई तजवी, ये मेरे ख्वाब हैं, अता कीजिए।
1: ये मेरे ख्वाब हैं जो साया करते हैं मेरे सर पर,
0: आहा,
1: मुझे तो माजते दोपहर में छांव भी महसूस होती।
0: वाह वाह वाह वाह, क्या अनोखा ख्याल है। वाह वाह वाह वाह।
1: किसी की गुफ्तगू के दरमियाँ अक्सर न जाने क्यों,
0: किसी की गुफ्तगू के दरमियाँ अक्सर न जाने क्यों,
1: कहीं गहरी सी कोई खामोशी महसूस होती है।
0: वाह वाह वाह वाह, भाई वाह वाह वाह वाह।
1: शुक्रिया, आपकी शेयर करते हैं।
0: अता कीजिए।
1: जमीन तेरी तरह मैं भी सफर में हूँ कि जैसे,
0: जमीन तेरी तरह मैं भी सफर में हूँ कि जैसे,
1: कभी ठहरी नहीं ठहरी हुई महसूस होती है।
0: کیا خوبصورت تجویز ہے بھائی، واہ واہ واہ واہ، زمین عطا کیجیے۔
1: تیری طرح میں بھی سفر میں ہوں کہ جیسے کبھی ٹھہری نہیں، ٹھہری ہوئی محسوس ہوتی ہے۔
0: بہت خوبصورت مرصع،
1: شکریہ۔ تو عمارت علی شاعر ان کی برسی، آج ان کی بھی غزل لایا ہوں۔
0: جی جی عطا کیجیے۔
1: وہ کہتے ہیں اب بتاؤ جائے گی زندگی کہاں یارو،
0: اب بتاؤ جائے گی زندگی کہاں یارو،
1: پھر ہیں برق کی نظر میں سوئے آشیاں یارو،
0: پھر ہیں برق کی نظر میں سوئے آشیاں یارو،
1: اب بتاؤ جائے گی زندگی
0: کہاں یارو،
1: پھر ہیں برق کی نظر میں سوئے آشیاں یارو، اب نہ کوئی منزل ہے نہ کوئی راہ گزر کوئی،
0: اب نہ کوئی منزل ہے نہ راہ گزر کوئی،
1: جانے قافلہ بھٹکے اب کہاں کہاں یارو،
0: واہ واہ واہ، جانے کہاں بھٹکے گا قافلہ یارو، بہت خوبصورت انتخاب کا بھائی۔
1: باغ ہے کہ مقتل ہے، پھول ہیں کہ لاشیں ہیں، باغ ہے کہ مقتل ہے، شاخ شاخ ہوتا ہے تار کا گناہ یارو،
0: واہ واہ واہ واہ بھائی، واہ واہ واہ واہ۔
1: کہتے ہیں تربتوں کی شمیں ہیں اور گہری خاموشی،
0: تربتوں کی شمیں ہیں اور گہری خاموشی،
1: جا رہے تھے کس جانب آ گئے کہاں یارو،
0: کہاں یارو بھائی، واہ واہ واہ واہ واہ واہ واہ، جا رہے تھے کس جانب آ گئے کہاں یارو، واہ واہ واہ واہ۔
1: تربتوں کی شمیں ہیں اور گہری خاموشی، جا رہے تھے کس جانب آ گئے کہاں یارو، راہزن کے بارے میں اور کیا کہوں کھل کر،
0: راہزن کے بارے میں اور کیا کہوں کھل کر،
1: میرے کارواں یارو، میرے کارواں یارو،
0: بھائی واہ واہ واہ واہ بھائی، عطا کیجیے۔ راہزن کے بارے میں،
1: راہزن کے بارے میں اور کیا کہوں
0: کھل کر،
1: میرے کارواں یارو، میرے کارواں یارو،
0: بھائی واہ واہ واہ، بہت خوبصورت انتخاب بھائی، واہ واہ واہ واہ۔
1: صرف زندہ رہنے کو زندگی نہیں کہتے،
0: صرف زندہ رہنے کو زندگی نہیں کہتے،
1: کچھ غمِ محبت ہو کچھ غمِ جہاں یارو،
0: واہ واہ واہ واہ،
1: شکریہ۔ وقت کا تقاضا تو اور بھی ہے کچھ لیکن، وقت کا تقاضا تو اور بھی ہے کچھ لیکن، کچھ نہیں تو ہو جاؤ میرے ہم زباں یارو،
0: بھائی واہ واہ واہ واہ، عطا کیجیے عطا کیجیے۔
1: وقت کا تقاضا تو اور بھی ہے کچھ لیکن، کچھ نہیں تو ہو جاؤ میرے ہم زباں یارو،
0: واہ واہ واہ واہ۔
1: آخری شعر کہتے ہیں، ایک میں ہوں جس کو تم جانتے نہیں شاعر، ایک میں ہوں جس کو تم جانتے نہیں شاعر، مانتے نہیں شاعر، اور ایک میں ہی ہوں تم میں نقطہ جہاں یارو،
0: واہ واہ واہ واہ، کیا انتخاب ہے صاحب حمایت علی شاہ کی کلام سے، واہ واہ واہ واہ،
1: شکریہ۔
0: شکیل بھائی آپ کے لیے بہت بھاری قسم کا سلام بھیجا ہے پردیسی مجید صاحب نے، اور اتنی واہ واہ لکھی ہے انہوں نے اور سلام کے ساتھ، کہ میں کہوں تو میرا پروگرام کا وقت ختم ہو جائے گا۔ اور مجھے حمایت علی شاہ کا ایک شعر یاد آ رہا ہے، آپ کی نظر کر رہا ہوں، ان کو خراج عقیدت کے طور پر برسی کے موقع پر، اور اس دعا کے ساتھ کہ اللہ تعالیٰ ان کے درجات کو بلند فرمائے، جنت الفردوس میں اعلیٰ مقام عطا فرمائے، مغفرت فرمائے، کہ عشق کو عشق سمجھ مشغلہ دل نہ بنا، عشق کو عشق سمجھ مشغلہ دل نہ بنا، زیست مشکل ہے اسے اور بھی مشکل نہ بنا،
1: نہ بنا، ماشاءاللہ۔
0: بہت شکریہ شکیل بھائی آپ کی آمد کا، اور وہ شعر ایک مرتبہ سنا دوں آپ کو، تاریخی، اگر تم مل جاؤ تو کیا تھا، اگر تم مل جاؤ تو ووٹی چھوڑ دیں گے ہم، کچھ ابھی کسی نے کہا تھا، بہرحال اللہ حافظ، اللہ حافظ، اللہ حافظ۔ دوستو یہ خوبصورت اور مرصع کلام لے کر حاضر تھے ہمارے شکیل بھائی، اور وقت ہوا جا رہا ہے کمرشلز کا، کمرشلز کے بعد انشاءاللہ آپ سے ملاقات ہوگی. اور ہاں، نذیر احمد صاحب لیا پنجاب پاکستان میں موجود ہیں، ان کا تحفہ ہم ان کی نظر کریں گے. میں بے انتہا شکر گزار ہوں نذیر احمد صاحب لیا پنجاب پاکستان سے کہ جس قدر محبت، چاہت اور پیار کے ساتھ اب باقاعدگی سے ہمارے پروگرام کی زینت و توقیر بڑھانے کے لیے تشریف لاتے ہیں. بس ہم آپ کو دعا دے سکتے ہیں کہ اللہ تعالیٰ آپ کو خوش رکھے، صحت سے رکھے، اپنے حفظ و امان میں رکھے، اور آپ کی یہ محبت یوں ہی قائم و دائم رہے.